0: آزاد ملک میں کوئی بڑے سوال حل نہیں ہو سکتے جب تک کہ عام جنتا کا اس میں پورا حل کرنے میں سہیوگ نہ ہو اور مدد نہ ہو, کیونکہ پہلا فرض آپ کا یہ ہے, ہمارا اور آپ کا, ہر ایک کا, کہ ہندوستان کی خدمت کچھ نہ کچھ کریں.
1: ایک دیش, ایک سمویدھان, ایک لوکتنتر. لیکن آزادی کے وقت سوال صرف دیش کو آزاد کرانے کا نہیں تھا, سوال یہ بھی تھا کہ کیا آزاد بھارت میں ہر ناگرک کو برابری کا حق ملے گا, کیونکہ دعویٰ کیا جاتا ہے کہ صدیوں سے سماج کا ایک بڑا طبقہ ایسا تھا جسے برابری کا درجہ نہیں ملا تھا. اور اس مدے پر تب سمویدھان سبھا میں زوردار بحث ہوتی تھی. سمویدھان سبھا کے کچھ سدسیہ کہتے تھے کہ کئی دشکوں سے سماج کا ایک ورگ چھواچھوت سے پریشان ہے, سارجنک جگہوں پر بھید بھاؤ سے پریشان ہے, لاکھوں لوگوں کو صحیح شکشا نہیں مل پا رہی, روزگار اور ساماجک افسروں کے دروازے بند ہیں, اور دوسری طرف دیش ایک نئے سمویدھان کی طرف بڑھ رہا تھا. یہیں سے شروع ہوئی اس ویوستھا کی نیو جسے آج ہم آرکشن کے نام سے جانتے ہیں.
2: انہوں نے جو 141 دن خالی کانسٹیٹیوشنل ڈرافٹ کو ڈیبیٹ کیا, وہ ڈیبیٹ میں آپ کو لگتا ہے کہ ان کو دیش کے لیے اور دیش کے بھوشیہ کے لیے کتنی چنتائیں تھیں, کتنی سوچ تھی ان کی لمبی. آرٹیکل 16(4) پر بہت زبردست ڈیبیٹ ہوئی آن 30 نومبر 1948. لوک ناتھ مشرا جی تھے, وہ مانتے تھے کہ ریزرویشن نہیں ہونا چاہیے, ریزرویشن کر کے ہم ان کو نقصان کر رہے ہیں, اور بہت سارے لوگ تھے جو کہ ریزرویشن کی فیور میں تھے, اور کنجرو صاحب تھے, پنڈت کنجرو, انہوں نے تو بولا کہ ریزرویشن آپ دو پر 10 سال یا 20 سال تک لمٹ کرو. اس کی جو ایڈوائزری کمیٹی بنی تھی, اس ایڈوائزری کمیٹی میں ریزرویشن ایشو واز ڈیفیٹڈ بائی 1 ووٹ. تو ایڈوائزری کمیٹی ڈڈ ناٹ ریکمینڈ اٹ, کڈ ناٹ ریکمینڈ, بٹ جب یہ ایشو مسئلہ آیا ڈرافٹ کانسٹیٹیوشن میں دیا گیا اور جب چرچا ہوئی تب سب ممبر نے بولا کہ نہیں, ریزرویشن تو ہونا چاہیے, اور وہ ریزرویشن کا پروویژن آرٹیکل 16(4) پاس ہو گیا.
1: دراصل آرکشن کی کہانی کو سمجھنے کے لیے سب سے پہلے اس دور میں جانا ہوگا جب سمویدھان بنایا جا رہا تھا, کیونکہ ایس سی یعنی انوسوچت جاتی اور ایس ٹی یعنی انوسوچت جن جاتی کے لیے آرکشن صرف نوکری میں سیٹوں کا بٹوارا نہیں تھا, اس کے پیچھے مقصد تھا ایسے سمودایوں کو برابری کا موقع دینا جو لمبے سمے سے ساماجک اور شیکشنک پچھڑے پن کا سامنا کر رہے تھے. 26 نومبر 1949 کو بھارت نے اپنا سمویدھان سویکار کیا, اور 26 جنوری 1950 کو سمویدھان لاگو ہوا, یعنی آزاد بھارت نے اپنے ناگرکوں سے ایک سمویدھانک وعدہ کیا, قانون کی نظر میں برابری کا, اوسر کی برابری کا اور سمان کے ساتھ جینے کا. لیکن سوال تھا, جس سماج میں اسمانتا صدیوں پرانی ہو, کیا صرف قانون میں برابری لکھ دینے سے برابری حاصل ہو سکتی ہے؟ اسی سوال کے جواب میں سمویدھان نے ایس سی ایس ٹی کے لیے کئی وشیش پراودھان کیے. انوسوچت جاتیوں کو ان سمودایوں کے طور پر پہچانا گیا جنہوں نے لمبے سمے تک ساماجک بھید بھاؤ اور چھواچھوت جیسی ویوستھا کا سامنا کیا. وہیں انوسوچت جن جاتیوں کے سامنے ساماجک پچھڑے پن کے ساتھ ساتھ بھوگولک الگاؤ اور وکاس کی سویدھاؤں سے دوری جیسی بڑی چنوتیاں تھیں.
2: ریزرویشن کانسٹیٹیوئنٹ اسمبلی میں فریمرز نے بہت اچھی طرح سے ڈیبیٹ کیا ہے, وہ سمجھتے تھے کیا تھے. ان کے سامنے یہ بھی چرچا ہوئی کہ ہم کیسے ڈیفائن کریں بیکورڈز کو. امبیڈکر صاحب نے بولا کہ دیکھیے, ڈیفائن کرنے کی کوئی ضرورت نہیں, ہم کیسے آج بول سکتے ہیں کہ کون بیکورڈ ہے اور کون نہیں ہے, کل کو کوئی اور بیکورڈ ہو سکتا ہے ڈیپینڈنگ آن دا سرکمسٹانسز. سو ہی سیڈ وی شوڈ لیو دیٹ ٹو دا گورنمنٹ ان فیوچر. تو اس حساب سے انہوں نے بہت ایڈوائزڈلی ان شبدوں کا پریوگ کیا, انہوں نے ایڈوائزڈلی ریزرویشن دیا, کیونکہ وہ جانتے تھے کہ ہزاروں سال ہمارے یہاں انیائے ہوا ہے, تو وہ انیائے کو کیسے مٹایا جا سکتا ہے جو انیکوالٹی کریٹ کی گئی ہے. اور امبیڈکر صاحب نے بولا تھا اپنی لاسٹ اسپیچ میں 25 نومبر 1949 کو کہ اگر آپ یہ اس انیکوالٹی کو دور نہیں کریں گے تو یہ پورے دیش کے فیبرک کو توڑ دے گا. سو سوشل انیکوالٹی دور کرنے کی ان کی بہت ہی سوچ تھی.
1: शिक्षा, स्वास्थ्य, सड़क, रोजगार, कई इलाकों में इन बुनियादी सुविधाओं की पहुंच लंबे समय तक बेहद सीमित रही। ऐसे में संविधान निर्माताओं के सामने चुनौती थी कि इन समुदायों को सिर्फ कागज पर बराबरी ना दी जाए बल्कि व्यवस्था में उनकी हिस्सेदारी भी सुनिश्चित की जाए, और यही सोच आगे चलकर आरक्षण की संवैधानिक व्यवस्था का आधार बनी। केंद्र सरकार की नौकरियों में एससी के लिए 15% और एसटी के लिए 7.5% आरक्षण की व्यवस्था है, लेकिन एससी एसटी आरक्षण की कहानी सिर्फ नौकरी तक सीमित नहीं है। संविधान ने राजनीति में भी इन समुदायों की आवाज सुनिश्चित करने का रास्ता बनाया। अनुच्छेद 330 के तहत लोकसभा में एससी और एसटी के लिए सीटों के आरक्षण का प्रावधान किया गया और अनुच्छेद 332 के तहत राज्य विधानसभाओं में इनके लिए सीटें आरक्षित की गई। यानी संविधान ने कहा कि लोकतंत्र सिर्फ वोट देने का अधिकार नहीं है, लोकतंत्र में सत्ता के गलियारों तक प्रतिनिधित्व भी जरूरी है।
2: जैसे काशीराम जी ने कहा था, जिसकी जितनी संख्या बारी उसकी उतनी हिस्सेदारी, तो एक हिस्सेदारी का भी सवाल आता है। और जो आरक्षण है वो एक फैसला लिया गया था हमारे संविधान के आने से पहले भी। अगर आप सच तरीके से देखें तो हमारे संविधान आने से पहले भी आरक्षण हुआ करता था। तो परसेंटेजेस क्या फिक्स्ड होने चाहिए या नहीं होने चाहिए या उसमें फेरबदल होना चाहिए, वो तो हर वक्त देखा जा सकता है। बहुत सारे लोगों को वही अपॉर्चुनिटी नहीं है जो दूसरे लोगों को है, तो एक थोड़ा सा एक इक्वलाइजेशन के तरफ से रिजर्वेशन भी आया है।
1: इसके अलावा शिक्षा और सरकारी सेवाओं में भी एससी एसटी के लिए विशेष अवसरों की व्यवस्था विकसित हुई। संविधान का अनुच्छेद 16(4) राज्यों को ऐसे पिछड़े वर्गों के लिए सरकारी नौकरियों में आरक्षण का प्रावधान करने की अनुमति देता है जिन्हें राज्य की सेवाओं में पर्याप्त प्रतिनिधित्व नहीं मिला है। लेकिन ये आंकड़े सिर्फ प्रतिशत नहीं है, इसके पीछे एक बड़ा संवैधानिक उद्देश्य था प्रतिनिधित्व। सरकारी नौकरियों के अलावा उच्च शिक्षा में भी आरक्षण की व्यवस्था लागू हुई।
2: हर वर्ग के लोग के लिए अपने अपने संख्या के को देखकर उनके लिए मेडिकल कॉलेज में रिजर्वेशन थे। जैसे मेरी कम्युनिटी के लिए सिर्फ एक ही सीट था, वहाँ चंपक दोराय राजन एक ब्राह्मण महिला थी, उन्होंने चैलेंज किया कि भाई ये कम्युनल रिजर्वेशन होते हुए मेरे पास चाहे ज़्यादा मार्क्स हो या मेरिट हो, उसके चलते हुए मुझे सीट नहीं मिली। और सुप्रीम कोर्ट ने कह दिया था अभी कॉन्स्टिट्यूशन आ गया है, इक्वालिटी ऑफ अपॉर्चुनिटी होनी चाहिए, तो इक्वालिटी ऑफ अपॉर्चुनिटी के तहत ये कम्युनल रिजर्वेशन को स्ट्राइक डाउन कर दिया था। फिर उसी लिए 15(4) संशोधन से लाया गया, तो रिजर्वेशन में संशोधन हुआ, राइट टू फ्री स्पीच में संशोधन हुआ और राइट टू प्रॉपर्टी में संशोधन हुआ। तो सामाजिक न्याय के लिए जो रिजर्वेशंस है उसको प्रोटेक्ट करने के लिए 15(4) लाया गया।
1: आज जब आरक्षण पर देश में बहस तेज है तो उसकी जड़ें किसी एक सरकार या किसी एक राजनीतिक दल के फैसले में नहीं है। इसकी शुरुआत उस संवैधानिक सोच से हुई थी जिसने माना कि कानूनी बराबरी के साथ साथ उन समुदायों को विशेष अवसर देना भी जरूरी है जो ऐतिहासिक रूप से बराबरी से वंचित रहे हैं। और इसलिए एससी एसटी आरक्षण की कहानी सिर्फ 15% और 7.5% के आंकड़ों की कहानी नहीं है, ये कहानी है प्रतिनिधित्व की, बराबरी की, सामाजिक न्याय की और उस संविधान की जिसने सदियों की असमानता के बीच बराबरी का रास्ता बनाने की कोशिश की।
3: वक्त एक ब्रेक का हो चला है, ब्रेक के बाद आपको दिखाएंगे ओबीसी और ईडब्ल्यूएस के आरक्षण की कहानी।